ता लाई होना मार डूंगा मनी ते कोडे बेंबे निनु गुब्बो के यं बेग बिसे ते यं बाग बेग बिसे ता निनु लो मार शाट ले इन फुया को नी बितो वा बेग बिसे निनु लो फिमा रा यं लो वा Hale yi. Adebisi. Nkan to mo saba se ni pe o mo baba ba re ta sofi. Debi pe moya o tun mo ku ko nilu Ibadan ti o ku lo jade ko nilu Ibadan. Yo ko de ilu wo ile ogbo ikire osogbo ife ondo oya ko tun se be o mo tun le eyan ni beni ko to pe omo odun mejidinlogun de ni yato si tofi o dara po mo se agba Labuli ashipa ni mamu. Ona gbe koko. O gbe koko. Ede mo pe owo nbe lara koko. Iyan lawon asiko ta so ro re yi. Papa nile Yoruba. Ni ashipa andebisi okole opolopo awon ile lo ko okole fawon ton ba sise gan ninu oko re